0: ओके जनाब सास लाइव कॉल्स और प्रोग्राम के शामिल हो सिफर 938-280-495 फदी तास कांटेक्ट बको हो फदी बात तास सोराजे और पहले खबरें वज कमन मुंसर शेयर हो अस्सलाम वालेकुम जे खैरियत जी सो खबर को कम जेना जावेद पंजफीर ना सिंह जावेद खैर ठीक ठाक है कम
1: फरमाइश
0: कम यो फरमाइश نہ فرمائشی پروگرام گلا دا پروگرام فرمائشی دے نا کھانا کب فرمائشی پروگرام ہو نا ماں بچ کم دینا دا گانا چکم دینا پلے کھڑے ہو یا خدا پاک دا زسویم زمیم چھ فرمائشی پروگرام دے نا کھانا چھ کلا فرمائشی پروگرام ہی نو تا دا پارج کم دینا گانا پلے کھو سی دے کوشش بکو بر کے ڈیر مننا شکریہ جی دا صرف کم دن رور فرمائش تے پر راغلے تے فرمائشوں مرمائشوں چ کم دن لری کنا